0: मर जाओ।
1: दीदी माँ
2: शारिफन इमजीन रबिदाल राजियन
3: ikapatan
2: mahigan bil kitab maghadari re hadin khaid
1: ilmuna lakajaru
2: مرغان بالكتاب مرغان دريرا يدير العائد المعينة